0: वादा करो, और ये वादा एक आम चीज है। वादा जो है आप लोग सब मामलात कर रहे हो, आप वादा करते हो मैं आपका ये काम करके दूंगा, ये होगा। आप किसी मनसब पर ही हो, मनसब पर आपको मुलाजमत कर रहे हो, तो वहां आप ये वादा करते हो कि मैं इस मनसब की ये तनख्वाह ले रहा हूं और मैं इस तनख्वाह के बदले में अपना ये काम पूरा करूंगा। तो ये जो है उस वादों को पूरा करना होगा। तो अल्लाह ना करे अगर आदमी को आदमी उस मनसब के वो नहीं करता है, मनसब की तनख्वाह पूरी ले रहे हैं और उसको जो है वह उसको पूरा नहीं कर रहा है, ड्यूटी सही नहीं दे रहा है, या और जो कर रहा है जो आज हमारे माशरे में फैला हुआ ये, तो फरमाया कि ये भी वो चीज है जो आपको जन्नत से दूर कर देगी। तो अगर ये चाहते हो तो फिर औफू इजावात, तुम जब जो है वादा कर उसको पूरा करो। और आगे फरमाया वादुल अमानत इज़ुते मिन्तुम, और जब तुम्हें किसी का अमीन बनाया जाए, चाहे मनसब का हो चाहे किसी और चीज का मनसब, तुम अमानतदारी तुमके तुम्हारा अमानत रख पाई जाए, तो ये बड़ा वसी माना है इस्लाम के अंदर। तो फरमाया कि इसको अमानदारी को आप पूरा करो। आपके पास किसी ने कोई अमानत रखवाई है और इसमें भी ये आता है कोई जिम्मेदारी आपको दी है, सब कुछ दिया है, ये जो जैसे आजकल सहाफत है ये भी एक अमानतदारी है कि आप उस पेशे के साथ वफादारी अमानदारी कर सच्ची बात आप कहें आप, तो ये चीजें आज जो है आदमी जब अमानतदारी से करेगा तो ये चीज जो है जन्नत में जाने वालों के लिए कि ये निशानी है। और इस तरह से आगे फरमाया कि वह फजू फ्रूज हकों, अपनी शर्मगाहों की हिफाजत करो। शर्मगाह की हिफाजत करना ये कितना इस्लाम के अंदर ये जरूरी है। इस्लाम ने ये नहीं कहा कि अपनी शर्मगाह के तकाजे पूरे ना करो। अल्लाह ताला ने इंसान को बनाया, शर्मगाह उसी ने बनाया, सबका अल्लाह ताला ने बनाया, तो उसके लिए अल्लाह ताला ने जहाँ जायज तरीके बता दिए हैं कि हलाल तरीके से आप अपने तकाजे पूरे करो। लेकिन इस शर्मगाह को हर जगह पर और अपनी आजादी से आप इस्तेमाल नहीं कर सकते हो, ये फायर की सूरत या मफूल की सूरत में। तो ये चीज जो है इस्लाम ने इसको दूसरी जगह पे कुरान की तालीमात में अल्लाह ताला फरमाता है, ईमान वालों की तारीफ फरमाते कि वल्लज़ीन हुम लिफ़ुरूजिहिम हाफिज़ून, ये जन्नत के वारिस वही बने जो शर्मगाहों की हिफाजत करते हैं। ये मामूली सा जुमला है, लेकिन आज आज सारी दुनिया को देखें तो दुनिया में सारा फसाद इसी बुनियाद पर हो रहा है कि गैर मुस्लिम दुनिया के अंदर तो यही हो रहा है कि हर चीज शर्मगाह की तरह जाती है, शर्मगाह शर्मगाह के लिए, लोगों की शर्मगाहों को जो है आजादी देने के लिए हर जगह करो, यहाँ तक कि आप कहा कि जो है जानवरों से करो, यहाँ तक कहा कि बच्चों से करो, करते करते यहाँ तक कह दिया कि नहीं आप हम जिनसी शुरू हो गया है, मर्द मर्द से औरत औरत के साथ। ये क्या है, ये सारा इस दुनिया का सिस्टम ये चल रहा है कि वो इसी की तरह देते कि अपनी शर्मगाह को खुला छोड़ दो, जहां चाहो मर्जी इस्तेमाल। खाले के जानवरों को अल्लाह ताला ने बनाया है तो वो जानवर भी अपनी शर्मगाह को एक मखसूस जगह पर वही अल्लाह फितर में वही इस्तेमाल करते हैं। लेकिन इंसान है, इसको कहा जो चाहे मर्जी करो। और इसके लिए जितना आजकल मीडिया प्रोपोगंडा और उस वजह से लिबास बनाए जा रहे हैं, उसके सब कुछ हो रहा है, ये तो ये उस चीज वो है जिसकी वजह से फिर बीमारियां पैदा हो रही है तरह तरह की। इस्लाम ने पहले से कहा अपनी शर्मगाह की हिफाजत करो, और शर्मगाह की हिफाजत के लिए फरमाया कि उद्दू आप सारा कौन, क्या अपनी नंगाओं को नीचे रखो, इसलिए कि आप नंगाएं जो है सब पे किसी पर पड़ती हैं तो वहीं से जो है आगे जो है शर्मगाह की तरफ जाते हैं कि वहां जो है आदमी उसकी वजह से बेहतियाती करता है और गुनाह में मुर्तकिब हो जाता है। तो पहले कहा कि कोई मर्द है उसके सामने कोई औरत है, अपनी नगाह को नीचे रखो, औरत है उसके सामने मर्द है वो अपनी नगाह को नीचे रखो। हमारे यहाँ इस माहौल में इस दुनिया में जहाँ रहते हैं हालात की वजह से मजबूर हैं हमारी औरतें भी के वहां बाहर जाकर काम करती हैं, हमारे बच्चियां काम करती हैं, और ऐसा माहौल है कि इख्तलात होता है। लेकिन मुसलमान मर्द और औरत को इस्लामी तालीमात को हमेशा रखना चाहिए। कहीं अगर आपको काम करना पड़ जाता है जरूरत के तहत, तो जरूरत तहत उसको रखे, आगे दोस्तियां ना लगाओ, आगे ताल्लुकात ना लगाओ। और आज इसकी वजह से आज दुनिया में सारा फसाद है और हमारे मुल्क के अंदर इसी वजह से लोगों की इज्जतें लूटी जा रही है। और इस वक्त जो खबरें आजकल आ रही है, हर कुछ क्या क्या वहां पर उसमें हो रहा है, हर जो है हर इदारे के अंदर जाए तो वो इससे हवा की बेटी को इज्जतों को इस तरह लूटा जाता है। और यह बुनियाद वहीं से होती है कि دیکھنے سے، قریب کرنے سے، تعلق لگانے سے، جیسے فرمایا وحفظ و فروجکم، اپنی شرمگاہوں کی حفاظت فرماؤ، اور پھر آگے فرمایا کفو ایدیکم، اپنے ہاتھوں کو بھی روکو، اپنے ہاتھوں کو روک کے رکھو، اس ہاتھ کی وجہ سے غلط کام نہیں کرو، اس ہاتھ کی وجہ سے کسی کو تکلیف نہ دو. اور دوسری حدیث میں آپ صلی اللہ علیہ وسلم فرماتے ہیں المسلم من سلم المسلم من لسانہ و یدہ، فرمایا اس مسلمان تو وہی ہے جس کے ہاتھ سے، جس کی زبان سے دوسرا مسلمان محفوظ رہے گا. اور یہاں جو ہے چونکہ جب آپ نے فرمایا تب وہ وہاں مسلمان ہی آپ کے مخاطب تھے، لیکن اسلامی تعلیم ہر ایک کے لیے ہے، کوئی بھی انسان، حتیٰ کہ اسلام تو کہ جانور کو بھی آپ بلا ضرورت جو ہے اس کو آپ تکلیف نہ دو. جو جانور آپ کے لیے حلال کیے گئے ہیں، جن کا گوشت حلال کیا گیا ہے، ان کے لیے کہا کہ بلا ضرورت اس کی اجازت نہیں ہے کہ آپ جانوروں کو ذبح کر کے آپ پھینکتے رہیں، اپنی ضرورت سے ادا کرتے رہو. تو اسلام یہ کہتا ہے کہ آپ کے اس ہاتھ سے، مسلمان کے ہاتھ سے کسی دوسرے مسلمان کو تکلیف نہیں ہونی چاہیے. چاہے آپ جو ہے کسی فورس میں ہو، کہیں ہو، اور اس کے اپنی نوکری کے لیے آپ گولیاں چلا دیتے ہو، اور جیسے کہ آج کل ہو رہا ہے مسلمانوں کے ساتھ ہو رہا ہے، اور تو یہ ساری وہ چیزیں ہیں کہ اس کی وجہ سے آپ جو ہے اللہ کی پکڑ سے بچ نہیں سکتے ہو. کسی بھی آدمی کے ناجائز طریقے سے تکلیف دینا، اس کو اذیت پہنچانا، یہ جو ہے یہ آپ کو جنت سے دور کر دے گا، اور جنت میں جانے رکاوٹ بن جائے گا. آپ کتنے بڑے آپ اس کے لیے عبادات کی ہوئی، لیکن کسی آدمی کا نہ حق آپ نے خون بہا دیا تو وہ خون جو ہے آپ کو جو ہے وہ جنت میں جانے سے روک دے گا. تو مسلمانوں، یہ اسلام کی وہ تعلیمات ہیں کہ اگر ایک مسلمان ان چھ چیزوں کو اپنا لے تو نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں کہ میں جنت کی آپ کو گارنٹی دیتا ہوں. اور یہ چھ چیزیں ایسی ہیں کہ اسی کے اندر آپ کی ساری زندگی جو ہے، 24 گھنٹے کی زندگی اسی کے اندر جو ہے محاصر ہے، کہ زندگی میں جو کچھ کر رہے ہو، وہ جو اچھے کام کر رہے ہو وہ یا اسی میں شامل ہے، کہ آپ نگاہ کی حفاظت کر رہے ہو، آپ شرمگاہ کی حفاظت کر رہے ہو، اپنے ہاتھ سے کسی کو تکلیف نہیں دے رہے ہو، آپ سچی بات ہمیشہ کرتے ہو ہمارے دادا، تو یہ چیزیں آپ کی زندگی سے شامل ہے. اور اسی زندگی میں یہ ہے کہ یہی سے ہوتا ہے، کوئی جو ہے شرمگاہ کی حفاظت نہیں کرتا ہے، کوئی کسی کو تکلیف دے رہا ہے، امانت جو ہے اس کا وعدہ نہیں کر رہا ہے، وعدہ خلافی کر رہا ہے اور جھوٹ بول رہا ہے، اور یہی وہ چیز ہے جو آدمی کو جو ہے جہنم میں لے جانے کے لیے بنے گی. اور نبی کریم صلی اللہ علیہ وسلم نے اسی باب میں فرمایا کہ ایک آدمی جو ہے وہ سچ کو اپناتا ہے، ہمیشہ سچ بات کرتا ہے، سچ کو تلاش کرتا رہتا ہے، یہاں تک کہ اللہ تعالیٰ کے یہاں اس کو لکھ دیا جاتا ہے کہ یہ صادق سچا آدمی ہے، اور اس کا معاملہ سچوں کے ساتھ ہوتا ہے. اور فرمایا ایک آدمی ایسا ہے کہ جھوٹ بولتا رہتا ہے، جھوٹ بولتا رہتا ہے، یہاں تک کہ وہ جھوٹ کو ہی اپنا اوڑھنا پچھونا بناتا ہے. فرمایا اللہ کے لیے تھا کہ جھوٹا ہے، جیسے آج کل کے خاص کر مسلمان حکمران، ہمارے پاکستان کے حکمران جھوٹ پر اپنی ایک بلڈنگ قائم کی ہوئے، اور ہمیں دکھ سے کہنا پڑتا ہے کہ ہمارا ملک پاکستان اس وقت جھوٹوں کے ہاتھ میں ہے، اور اس لیے آج پاکستان جو ہے وہ ایک دن بہ دن غیر محفوظ ہوتا جا رہا ہے، غیر محفوظ ہوتا جا رہا ہے، اور دوسروں کی جو ہے خوشی کرنے کے لیے اپنے ملک کو غیر محفوظ کیا جا رہا ہے. یہ سب اس کی وجہ یہ ہے کہ ہر ادارے میں جھوٹ ہے، ہر جگہ جھوٹ ہے، چھوٹے سے بڑے جھوٹ ہے، اس سے بڑا اور جھوٹ کیا ہوگا. آج کل تو میڈیا سازش آتی ہے کہ معذور بچوں کو جو ہے ایک ذمہ دار ایک وزارت کو ایک عدلے کے وہ سائیکلیں دے کر کے، تو جیسے ہی وہ چلے گئے تو واپس لے لیا چیزیں دے کے واپس، اس سے بڑا اور جھوٹ کیا ہوگا. یہ لوگ اللہ تعالیٰ کیا کیا منہ دکھائیں گے. تو مسلمانوں، خود بھی جھوٹ کو اپنا جو ہے سچ کو اپناؤ، اور اس کی آپ خود اس کے دائی بنو، اپنے گھروں کے اندر، اپنے جو آپ کے حلقہ احباب ہیں، جو آپ کی پارٹیاں ہیں. اور یہ بھی یاد رکھو، اللہ تعالیٰ قرآن فرماتا ہے کونوا صادقین، سچوں کے ساتھ رہو، جھوٹوں اور بےمانوں کے ساتھ رہو. کہ فرمایا جس کے ساتھ زندگی گزارو تمہارا حشر اسی کے ساتھ ہوگا. اللہ تعالیٰ ہمیں اپنی زندگی میں جھوٹ کو اپنانے کی سے بچنے کی توفیق دے، اور سچ اپنانے کی توفیق دے اللہ تعالیٰ ہمیں. اللہ تعالیٰ سچوں میں شامل کرے ہمارے قول فعل، اور اللہ تعالیٰ ہمیں سچوں کے ساتھ دوستی کرنے کی اللہ پاک توفیق دے، اور جھوٹ سے اللہ تعالیٰ بچنے کی توفیق عطا فرمائے. جھوٹ بولنے سے، جھوٹوں کا ساتھ دینے سے اللہ تعالیٰ جو ہے ہماری حفاظت فرمائے. اللہ تعالیٰ ہمیں امانت دار بنائے، اور بد عہدی اور خیانت سے اللہ تعالیٰ ہماری حفاظت فرمائے. تو مسلمانوں، یہ وہ اسلام کی تعلیمات ہیں، اس تعلیمات کو اپنائیں گے تو ہمارا دین بھی بن جائے گا، ہمارا دنیاوی من جائے گا، یہ دنیاوی میں ہمارے خیر ہوگی، آخر میں خیر ہوگی. اللہ تعالیٰ ہم سب کو عمل کی توفیق دے، اللہ تعالیٰ ہمارے ملک پاکستان کی حفاظت فرمائے، بیماروں کو شفائے کاملہ عاجل فرمائے، اور مرحومین کو اللہ تعالیٰ مغفرت فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین.
1: سامعین و ناظرین، آپ خطاب سماعت فرما رہے تھے حضرت مولانا فاروق سلطان صاحب کا. سامعین، ہمارا کسی سے متفق ہونا ضروری نہیں ہے، کوئی بات کرنا چاہتا ہے، کوئی اپنے الفاظ کہنا چاہتا ہے، اس کے لیے ادارہ آپ کی آواز کا ٹائم حاضر ہے. سامعین ہمارے ساتھ ساتھ لئیے گا، چند لمحوں بعد ہمارے تھنک ٹینک ہمارے ساتھ ہوں گے.
2: یہ ریڈیو آپ کی آواز ہے، اس کو آپ کے سننے کے لیے بنایا گیا ہے، آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.
3: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں.
4: بسم اللہ الرحمن الرحیم. حضور اکرم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم جب ہجرت کر کے مدینہ منورہ تشریف لے گئے تو بچیوں نے دف بجا کر آپ صلی اللہ علیہ وآلہ وسلم کا استقبال کیا. یوں طلع البدر علینا دف کے ساتھ پہلی نعت ٹھہری. اسی محبت اور عقیدت کو مد نظر رکھتے ہوئے دف کے ساتھ نذرانہ عقیدت بحضور سرور کائنات حضرت محمد صلی اللہ علیہ وآلہ وسلم پیش خدمت ہے.

0: اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم ناظرین یہ ملا جلا انفارمیشن کا پروگرام ہے جس طرح ہم نے صبح آپ کو انٹرو میں بتایا تھا کہ آج ہمارے بہت سارے مہمان ہوں گے گرمیوں کا موسم ہے دھوپ نکلی ہوئی ہے ہوا بھی چل رہی ہے تو لوگ چھٹیوں پہ بھی جاتے ہیں ظاہر ہے بچوں کو چھٹیاں ہیں اور بچوں کو ظاہر ہے یہیں کہیں اسکینڈینیویا میں لے کے جانا ہے یا یورپ میں کسی ملک میں لے کے جانا ہوتا ہے تو باقی کوئی ہماری ڈائریکٹ فلائٹ نہیں ہے جس کے لیے جو لوگ پہلے جاتے تھے چھٹیوں کی پلاننگ کرتے تھے جب گرمیوں کی چھٹیاں ہوتی تھی تو اکثریت جو ہیں وہ اپنے اپنے وطن اپنے اپنے ملکوں کی طرف چل پڑتے تھے جہاں جہاں ڈائریکٹ فلائٹ ہے لوگ جاتے ہیں جہاں 19-20-22 گھنٹے کا سفر کرنا ہو تو پھر بہت ساری مشکلات آ جاتی ہیں اس وقت ہمارے آپ کے اپنے آپ کی آواز ملک مبشر ہمارے ساتھ ہے مبشر آپ کو خوش آمدید کہتے ہیں آپ کی آواز پر
1: السلام علیکم اور بہت شکریہ راجہ صاحب آپ سنائیں ٹھیک ہیں خیریت سے ہیں
0: اللہ کا شکر ہے لیکن موسم بڑا اچھا ہے لگتا ہے آپ بھی کئی بچوں کے ساتھ چھٹیوں پہ گئے ہوئے تھے دھوپ نکلی ہوئی ہے یہاں بھی دھوپ تھی تو آپ دھوپ لگوانے کہاں گئے تھے یا ٹھنڈے ملک میں گئے تھے
1: نہیں وہاں بھی اسی طرح کا موسم تھا جی میں بچوں کے ساتھ اوسلو ناروے میں تھا 4-5 دن کے لیے تو کل شام کو ہی واپس آیا ہوں اور وہاں بھی موسم ایسا ہی ہے جیسا یہاں پر دھوپ نکلی ہے وہاں پر بھی تقریباً 25-26 تک ٹیمپریچر تھا اوسلو میں بھی
0: لیکن ایسا موسم جو موسم کا لحاظ ہو سکتا ہے تو سیاسی موسم وہاں کا کیسا تھا
1: سیاسی موسم تو نہیں وہاں پر اس وقت صرف فٹ بال کا موسم تھا فٹ بال کا بخار تھا اور وہ رات کو اتر گیا ہوگا کیونکہ ناروے کی ٹیم جو ہے وہ کوارٹر فائنل میں آ چکی تھی اور اس کی وجہ سے وہاں پر پورے شہر میں جو ہے وہ سکرینیں لگ رہی تھیں اور فٹ بال کی ٹی شرٹس پہنے لوگ گھوم رہے تھے آگے پیچھے نعرے لگا رہے تھے تو وہ رات کو جو میچ ہوا ہے اس میں ناروے جو ہے وہ انگلینڈ سے 1 گول سے ہار گیا
0: جب دیکھتے تھے بڑی شوق سے دیکھتے تھے لیکن ان چیزوں کو اگر دیکھیں تو یہ تو کلبوں کو بڑا فائدہ ہوتا ہے جن کی وہ یونیفارم ہوتے ہیں بچے خریدتے ہیں گھروں میں ٹی شرٹس وغیرہ لے کر دی جاتی ہیں نکریں لے کر دی جاتی ہیں بوٹس لے کر دیے جاتے ہیں تو یہ تو از ڈیفینیٹ ایک پیسے والی گیم ہے اور شوق کی گیم ہے تو شوق کا تو کوئی مول ہوتا نہیں ہے
1: جی رائے صاحب لیکن اس میں یہ بھی ہے کہ وہ نیشنل ٹیم جو ہے آپ کے ملک کی قومی ٹیم کسی بھی کھیل کی ہو وہ اگر کہیں باہر جا کے کھیل رہی ہے کسی ٹورنامنٹ میں حصہ لے رہی ہے تو ظاہری بات ہے پورے ملک کی ہمدردیاں ان کے جذباتی وابستگی جو اپنی اپنی ٹیم کے ساتھ ہی ہوگی نا جی اسی کو وہ جو ہے وہ سپورٹ کریں گے
0: اور کرنا بھی چاہیے تو آپ کیا سمجھتے ہیں کہ ہماری جی بات
1: ایسے ہی جو بڑے ٹورنامنٹس ہوتے ہیں ان میں بزنس بھی کھلتا ہے چھوٹے بزنس بھی درمیانے بزنس بھی بڑے بزنس بھی ان کا بھی کاروبار چلتا ہے جی
0: تو ملک مبشر آپ جو ہیں وہ تھوڑا ایئر لائن کے سسٹم کو بھی سمجھتے ہیں تو 4 سال تو ہمیں سنتے ہو گئے ہیں جی مارچ میں آ رہی ہے اپریل میں آ رہی ہے حکومت تبدیل ہوگی ہے نئے الیکشن ہوں گے یہ ہوگا وہ ہوگا پھر دوسرا وہ کتخانہ کھل جاتا ہے تو لیکن یہاں میری ایک بڑے ذمہ دار بندے سے بات ہو رہی تھی تو انہوں نے مجھے کہنے لگے راجہ صاحب آپ خود ذمہ دار ہیں پاور بھی رکھتے ہیں یہاں لوکل تنظیمات بھی ہیں لوکل سیاسی پارٹیاں بھی ہیں ڈینس سیاسی پارٹیوں میں بھی آپ کا عمل دخل ہے لیکن آپ مجھ سے کہہ رہے ہیں کہ یہ جو پی آئی اے کا مسئلہ حل کریں تو آپ کیا کہیں گے تو مجھے بڑی شرمندگی ہوئی کہ اتنی تنظیمات ہونے کے باوجود اتنی سیاسی جماعتیں ہونے کے باوجود تو ہمیں جو اس طرح کا کوئی مطالبہ سامنے نہیں آ رہا
1: تو رائے صاحب جن سے بھی آپ نے بات کی تھی انہوں نے جواب تو بڑا اچھا دیا آپ کو اور ہے بھی ایسے ہی ہے
0: نہیں جی انہوں نے جواب دیا میں شرمندگی ابھی تک محسوس کر رہا ہوں
1: بالکل تو یہ دیکھیں نا میرا خیال ہے پیرس سے جو ہے وہ پی آئی اے چل رہی ہے اور اس کے ساتھ ساتھ انگلینڈ اور لندن اور مانچسٹر بھی شروع ہو چکا ہے تو رائے صاحب پویستہ رہ شجر سے امید بہار رکھ تو بس امید پہ دنیا قائم ہے امید رکھیں شاید یہاں بھی شروع کر دیں وہ لیکن اب تو وہ پرائیویٹ ہو چکی ہے اور ان کا اپنے جو ہے وہ سٹینڈرڈز ہیں کہ جہاں سے زیادہ پروفٹ آئے گا جس روٹ سے زیادہ پروفٹ آئے گا انہوں نے وہاں پر اپنے جہاز چلانے ہیں نئے جہاز بھی خریدے جا رہے ہیں جو میڈیا کی خبریں ہیں اس میں کچھ بڑے نئے جہاز بھی خریدے جا رہے ہیں یورپ کے لیے ہو سکتا ہے اس میں کچھ مے بی 6 مہینے تک 3 مہینے تک 1 سال تک اس میں کوئی پلان ہو اسکینڈینیویا کا لیکن سب سے بہتر تو پی آئی اے مینجمنٹ ہی بتا سکتی ہے نا جی کوئی بھی دوسرا یا تیسرا یا چوتھا بندہ تو نہیں بتا سکتا
0: ڈیفینیٹ آپ بتائیں کہ جب فٹ بال آپ دیکھنے گئے تو فٹ بال میں آپ کو پتا ہے آج کل آموں کا سیزن بھی ہے तो वहाँ कोई आमों का सीजन
1: जी,
0: नजर आया आपको?
1: बिल्कुल वहां पर आमों का सीजन बिल्कुल नजर आया था जी। मुख्तलिफ वो जो एरिया है ग्रीनलैंड, वहां पर पाकिस्तानी आमों के डब्बे जो हैं वो बहुत ज्यादा वहां पे देखे गए, और वहां पर लोग पाकिस्तानी जो कम्युनिटी है वो खरीद भी रहे थे, और मैंगो वहां भी पहुंचा हुआ है, मैंगो यहाँ भी पहुंचा हुआ है। और इंशाल्लाह ताला 19 जुलाई अगले इतवार को जो है मैंगो फेस्टिवल जो है वो मुनाक़िद हो रहा है। पिछले 7-8 साल 9 साल हो गए हैं, हर साल मैंगो फेस्टिवल जो है वो हम मुनाक़िद करते हैं, तो इस बार भी इंशाल्लाह 19 जुलाई को जो है वो क्रिस्टल गार्डन हॉल जो बेलारूप में है, इस दफा हमने थोड़ा चेंज किया है कि जरा नया तजर्बा करें, इनर जो है आउटडोर की बजाय इनडोर करके देखें। तो आई
0: ये
1: होप सो
0: आपका जो आपकी जो तंजीम का प्रोग्राम होता है बड़ा मनज़म होता है, लोग आते हैं और मैनेजमेंट उसकी जो है वो बिल्कुल अच्छा काम करती है, और स्टॉल भी लोग बड़े अच्छे लगाते हैं और बड़ी गहमा गहमी होती है। इस दफ़ा
1: जी,
0: लगता
1: इस
0: है
1: दफा
0: कि
1: भी
0: म्यूज़िक का प्रोग्राम चूंकि वो फ्री इंटरटेनमेंट ही थी।
1: 45-50 के करीब स्टॉल्स हैं जी, और जिसमें खाने के भी शामिल हैं और दूसरे तमाम जो नॉन फूड है वो भी शामिल है। तो आई होप सो लोगों तक पैगाम भी पहुंचा हुआ है, लोग हमेशा की तरह आएंगे और एंजॉय करेंगे वहां पे।
0: तो पार्किंग तो वहाँ आगे पीछे बहुत होती होगी?
1: हाँ जी, पार्किंग बहुत है, मेरा ख्याल है इजी पार्क पे शायद करना पड़ता है, बाहर सड़क के ऊपर तो फ्री है, लेकिन जो उनकी अपनी जो पार्किंग है वहां पर वो इजी पार्क की ऐप से है, और सराउंडिंग की जो बिल्डिंग्स हैं उनकी पार्किंग के, एक तो उस दिन संडे है और प्लस ये इंडस्ट्री फेरिया भी शुरू हो चुका है, तो पार्किंग वहां पर बेतहाशा अवेलेबल होगी।
0: तो मुबशर हमारे मौजूद सामान्य नाज़रीन को बताएं, आपका खुद ताल्लुक है मीडिया से, तो ज़ाहिर है बड़ा हाल है, हाल में लोग आ जाते हैं, फैमिलीज आती हैं, बच्चे आते हैं, बड़े स्टॉल तो गालबन बाहर कोई लगेंगे, अंदर जो स्टॉल लगेंगे तो क्या सर्दी गर्मी का कोई हाल में तो वाकई एयर कंडीशन तो लगे होते हैं?
1: जी, बिल्कुल एयर कंडीशन है उस हाल में, और वो एयर कंडीशन चलेगा भी।
0: लेकिन ये बड़ा जोर डाल के आपने कहा चलेगा भी।
1: जी, बिल्कुल चलेगा ना जी, अभी सारा इंतजाम किया हुआ है वहां पर अपने लोगों के लिए, तो फिर वो भी बीच में शामिल है जी।
0: तो मुबशर कोई आप मैसेज देना चाहें, कोई आप बात करना चाहें, चाहे कोई सियासी तब्दीलियों की बात
1: जनाब,
0: करना चाहें?
1: हमेशा की तरह लोगों ने बहुत ज्यादा पॉजिटिव रिस्पांस दिया है अपना, हमारी कम्युनिटी ने। ये गालिबन हमारा 8वां या 9वां मैंगो फेस्टिवल है, तो इतना अरसा हो गया हमें करते हुए, तो इनशाला इस दफा भी उम्मीद है लोग जो है वो भरपूर तरीके से बच्चों के साथ, अपने बुजुर्गों के साथ आएंगे, एंजॉय करेंगे। वहां पे हर किस्म का खाना अवेलेबल होगा, और स्टॉल जो है वो डिफरेंट काइंड के, बच्चों के लिए, बच्चियों के लिए, मेहंदी के लिए, फेस पेंटिंग के लिए बच्चों के लिए, और बच्चों के लिए वो हॉपे बो है वो भी अवेलेबल होगा वहां पे, यानी कि भरपूर जो है वो एक पिकनिक का समा वहां पर जो है अपने लोगों के लिए वहां पर मौजूद होगा जी। तो आई होप सो लोग आएंगे वहां
0: तो
1: पे,
0: ये तो फिर एक लग रहा
1: सबसे
0: है जिस
1: बढ़कर
0: तरह,
1: मैंगो वहां पर होगा जी, सबसे बढ़कर मैंगो वहां पर होगा जी।
0: नहीं मैंगो वाफर मकदार में होगा या बाद में ऐलान हो जाएगा खत्म हो गया है?
1: सब हम हर साल जो है ना जी पहले से ज्यादा मंगवाते हैं और हमेशा खत्म हो जाता है, तो इस दफा भी पिछली दफा जितना था उससे तकरीबन 30-40% ज्यादा है, तो आई होप सो उम्मीद है
0: तो
1: पूरा हो
0: इनकी
1: जाएगा।
0: किस्में बता दें किस किस्म का होगा?
1: ये इस वक्त जो है जी सबसे बेहतरीन चौसा जो मार्केट में आया है वो आ रहा है, और उसके साथ साथ लंगड़ा जो है वो इतना ज्यादा नहीं है, लेकिन कुछ हिस्सा लंगड़े का भी बीच में है, लंगड़ा मैंगो जो है, लेकिन चौसा जो है वो तकरीबन 90% चौसा ही है जी।
0: 90% चौसा है। तो पैकिंग पैकिंग किस किस क्वालिटी में होगी?
1: पैकिंग जो है नॉर्मल पैकिंग, वो जो छोटा डब्बा है जिसमें 3 या 4 मैंगो होते हैं, और वो गालिबन 2-2 या 3-3 डब्बों की पैकिंग होगी। अभी तक प्राइस का हमें नहीं पता, क्योंकि ये दोबारा से गवर्नमेंट ने जो बढ़ाया है पेट्रोल डीजल, तो उसमें वो एविएशन का फ्यूल भी बढ़ा, तो उसमें अभी अब देखें प्राइस कितनी आती है, लेकिन वो अभी 4-5 दिन तक फाइनल हो जाएगी।
0: मुबशर चूंकि आप एक ज़िम्मेदार हैं, हम आज आपसे गुजारिश ही कर सकते हैं कि इस दफ़ा लोगों का आपने ख्याल रखना है, थोड़ी सी प्राइस का भी ख्याल रखना है।
1: ना प्राइस का ख्याल हम हमेशा रखते हैं, और मार्केट से हमेशा कम होती है प्राइस, इसमें तो कोई वो दूसरी राय है ही नहीं, ना ही कोई बंदा ये कह सकता है कि पिछले 8 साल में कि जी मार्केट के ज्यादा तो नहीं, बराबर भी नहीं, हमेशा मार्केट से प्राइस हमेशा 8 से 10 करोड़ पर डब्बा कम ही होती है, क्योंकि हमें जिस रेट पर आता है उसी रेट पर हम आगे देते हैं।
0: بشر آخر میں آپ کچھ کہنا چاہیں اپنے سامعین ناظرین سے، بڑے عرصے کے بعد آپ آئے ہیں.
1: جی ہاں، خوش رہیں اور موسم کو انجوائے کریں، اپنے فیملی کو بھرپور ٹائم دیں، اور جتنے بھی میلے ہو رہے ہیں وہ سب میں جائیں، سب ہمارے اپنے ہیں اور اپنے ہی لوگ ہیں، اپنی ہی کمیونٹی ہے، سب میں جائیں، سب میں انجوائے کریں آپ جا کر، اور بس خوش رہیں، دوسروں کو بھی خوش رکھیں،
0: دوسروں کو خوش رکھیں اور خوش رہیں.
1: جی ہاں بالکل.
0: مبشر آپ کا بہت شکریہ. ذرا ایک بار آخر میں ایڈریس بتا دیں.
1: جی ہاں، یہ ایڈریس ہے جی، کرسٹل گارڈن ٹیمپو وائر نمبر 35 بیلارو، جو شادی ہال ہے جس کا پرانا نام انچی تھا اور نیا نام اس کا کرسٹل گارڈن ہے، اور وہاں پر جو ہے 19 جولائی کو انشاءاللہ 11-12 بجے جو ہے یہ شروع ہوگا، اور رات 9 بجے تک جو ہے اس کا ٹائم ہے. جو
0: مبشر آپ کا بہت شکریہ، انشاءاللہ رابطہ رہے گا.
1: بہت شکریہ جی، اللہ حافظ.
0: سامعین ناظرین، یہ تھے آپ کے اپنے ملک مبشر، جو کہ آپ کی آواز آپ کو بتا رہے تھے، ساری انفارمیشن آپ کو دے رہے تھے. انہوں نے بڑی اچھی بات کی ہے جی، جو اس پرائز پہ ہمیں ملتا ہے اسی پرائز پہ ہم بیچتے ہیں، تو لہٰذا ہمارا مارکیٹ سے جو ہے ہمیشہ ریٹ جو ہے وہ ایک کم ہوتا ہے. تو سامعین ناظرین ہمارے ساتھ ساتھ رہیے، اگلے مہمانوں کی طرف بڑھتے ہیں.
2: ایف ایم 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے.
3: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں.

0: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادار آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہیں. 12/7/2026 کا پروگرام ہے، 1:40 ہوا چاہتے ہیں. سمعین، ہماری کوشش ہوتی ہے آپ کو انفارمیشن دیں، تازہ ترین معلومات دیں، ہفتے میں جو کچھ ہوتا ہے کمیونٹی کے جو لوکل پروگرامز ہوتے ہیں اس پر بھی بات چیت کرتے ہیں، قانون قاعدے کی بھی بات کرتے ہیں اور انفارمیشن کی بھی بات کرتے ہیں. اور انفارمیشن ہمارے جو ہیں وہ تجزیہ نگار جو ہیں وہ عدنان امین علی جو اپنا تجزیہ کرتے ہیں، آپ کے ساتھ خبریں لے کر آتے ہیں. تو عدنان، آپ کو ایک بار پھر خوش آمدید کہتے ہیں.
1: وعلیکم السلام صاحب، بسم اللہ الرحمن.
0: عدنان، میں نے چھوٹی سی تمید باندھ دی ہے، تو آپ کیا کہیں گے کہ موسم بھی جو ہے وہ گرم ہے، اس کے بعد پروگرامز بھی چل رہے ہیں، موسم بھی گرم ہے اور گرم عام بھی ساتھ ساتھ چل رہے ہیں.
1: آرادہ صاحب، موسم پھر سے گرم ہو گیا آج، اللہ کرے ایسے موسم دے کچھ دن. اور دوسری بات، ہاں مینگو کیا کہتے ہیں فیسٹیول جو ہیں اس سال چل رہے ہیں، اس سال تو سارف کے ہیں، تو لوگ جا رہے ہیں، لوگ دیکھ رہے ہیں اور اپنی اپنی رائے ہے لوگوں کی اس کے بارے میں، تو ویسے ہی ہے.
0: عدنان، لوگ رائے بھی دیتے ہیں، لوگ باتیں بھی کرتے ہیں، تو لوگ انجوائے بھی تو کرتے ہیں نا.
1: جی جی، ایسا بہت سارے لوگ اس کو انجوائے کر رہے ہیں اور لوگ خوش بھی ہیں اور فیڈ بیک جو ہے وہ بھی اچھے ہیں. اور کل بھی کافی اچھا میلہ ہو گیا اور اگلے ہفتے بھی ایک میلہ آ رہا ہے. اس کے بعد کیا کہتے ہیں، جو چاہتا ہے اس کے لیے فری میں ایک ویکینڈ ہے، دیکھتے ہیں وہاں نہیں آتا. اس کے بعد بھی پھر ہے، پھر اس کے بعد 14 اگست کے پروگرام آ رہے ہیں. تو اسی طرح سمجھ لیں کہ اگلے مانتھ تک ایک قسم کے پروگرام ہیں.
0: اگلے مانتھ تک پروگرام ہے. تو یہ جو چیزیں آتی ہیں، اسٹالز وغیرہ لگتے ہیں، تو کوشش ہونی چاہیے کہ یہ چیزیں جو ہیں وہ سستی ہونی چاہیے. اسٹال ظاہر ہے وہ اپنے کاروبار کے لیے لگاتے ہیں یا رونق کے لیے لگاتے ہیں یا ٹک ٹاک کے لیے لگاتے ہیں، اس میں تو پبلک کو سہولیات ملنی چاہیے.
1: دراصل جو ہوتے ہیں نا اسٹال والے، ان کو تو سہولتیں ملتی ہیں اور وہ تو اپنی قیمت سے، مگر یہ بھی دیکھنا چاہیے جو اسٹال لگانے کے پیچھے ہوتے ہیں، ان نے اپنا خرچہ پورا کرنا ہوتا ہے. تو صحیح، تو ایک قسم کا کیا کہتے ہیں ٹیکن اینڈ گیونگ ہے. کوشش کی جاتی ہے کہ لوگوں کو خوش رکھا جائے اور ایسے ہی ہے، کچھ لوگ خوش ہیں، کچھ لوگ ناراض ہیں، وہ ایسے ہی چل رہے ہیں.
0: کچھ لوگ خوش ہیں، کچھ لوگ ناراض ہیں، یہ بات سمجھ نہیں آئی سیاسی طور پہ.
1: دیکھیں صاحب، ایک دیکھا جائے، یہاں پہ ایک ڈبیٹ چل رہی تھی کہ کچھ کہہ رہے ہیں کہ اتنے زیادہ نہیں ہونے چاہیے، کچھ کہہ رہے ہیں کم ہونے چاہیے. تو سر یہ قسم کا کیا کہتے ہیں چیزیں چلتی رہتی ہیں اور یہ کیا کہتے ہیں زندگی کا ایک حصہ ہے. تو یہ تو ایک ایک ایک بندے کو اپنی اپنی مرضی ہوتی ہے اور اپنی اپنی رائے ہوتی ہے، تو تم ایک دوسرے کی رائے بدل تو نہیں سکتے. تو بس سب پوچھ رہے ہیں اپنی جگہوں پہ.
0: تو عدنان، ہمیں ہمارے تھنک ٹینک جو ہیں وہ تقیر حسن بخاری شاہ صاحب نے بھی جوائن کر لیا. شاہ صاحب، آپ کو بھی خوش آمدید کہتے ہیں.
2: راجہ افور صاحب، آپ کو بھی، عدنان کو، آپ کی ٹیم کو، آپ کے لسنر ناظرین سب کو السلام علیکم. جی راجہ صاحب
0: جی، اگر پیچھے سے میرا خیال ہے کسی، عدنان مائک کھلا ہوا ہے تو آواز جو ایگو ہو کے آ جاتی ہے، تو اگر پچھلا مائک بند کر دیں.
1: میرا تو بند ہے.
0: جی جی، اب آواز نہیں آ رہی. جی شاہ صاحب، میں عدنان سے بات کر رہا تھا. آپ کو پتا ہے کہ چھٹیاں ہو چکی ہیں بچوں کو اسکولوں میں، کوئی ڈائریکٹ فلائٹ نہیں ہے، بچے وہاں جو ہے وہ جا نہیں سکتے، وہ بےچارے کریں کیا. تو پھر وہ یہ بھی جو مینگو فیسٹیول ہو رہے ہیں، یہ بھی تو ان کی چھٹیاں ہیں، یہ فیملی کے ساتھ انجوائے کر رہے ہیں، چھٹیاں اسی طرح گزار رہے ہیں.
2: یہ بہت اچھی بات ہے. میں تو کہتا ہوں کہ مینگو فیسٹیول پہ جانا بہت اچھی بات ہے، لیکن اس کے علاوہ بھی ڈینمارک کے اندر بہت زیادہ خوبصورت چھوٹے چھوٹے جزیرے ہیں. فیون میں چلے جائیں، اس کے لنک چولے جزیرے ہیں، آپ یولینڈ میں چلے جائیں، آپ بہت زیادہ جگہ پہ جا کے اپنے بچوں کو، جو یہاں کی پیدائشی بچے ہیں، ان کو ڈینمارک کا جغرافیکل ایریاز اور ان کی ہسٹری بتانا سب سے زیادہ ضروری ہے. और ये बच्चे जब ये देखेंगे तो इनको समझ आएगी कि कल को हम जब जाएंगे तो किस तरीके से हम सियासत में आगे आएंगे, हमने कौन सी अपनी स्टडी चूज करनी है, क्या हमने सियासतदान बनना है या हमने डॉक्टर बनना है, इंजीनियर बनना है, ये उस हिसाब से देखें। अभी मैं इससे पहले इदनान से पहले वकार को सुन रहा था, मुबशर को सुन रहा था, वकार ने बड़ी अच्छी चीजें बात पेश की। मेरे ख्याल में इदनान और बुखारी साहब का जो पीछे प्रोग्राम हुआ था बड़ा अच्छा प्रोग्राम था, बड़ी अच्छी इंफॉर्मेशन थी, लेकिन वकार ने बड़ी अच्छी बात की कि जो मैंने स्टडी किया मैं उसको कंटिन्यू करूंगा, मैं उस काम को ज्यादा तेजी दूंगा। तो इसीलिए जो बच्चे सियासत में आना चाहते हैं वो लिंक टू सियासत रहे, उनको इतनी ज्यादा हायर स्टडीज पे जाने की जरूरत नहीं है। अगर वो जो है हायर स्कूल में पढ़ रहे हैं या अपना वो अपना चले जाते हैं हो खो जिमनेजियम वगैरह में से फारग हो जाते हैं और वो सियासत को अपना मुस्तकबिल बनाना चाहते हैं तो वो आए, क्योंकि यहाँ पे जो टाइम बंदा सियासत को फुली देगा तो वही सियासतदान जो है अपना नाम
0: पैदा करेगा। मैं थोड़ा सा आपसे डिफर करूंगा, तो सियासत में जो है आप काफ लीग को ज्वाइन कर लें, मुस्लिम लीग नून को ज्वाइन कर लें, पीटीआई को ज्वाइन कर लें, इस तरह बाकी दूसरी जमातों को, पीपल्स पार्टी को ज्वाइन कर लें, तो तरक्की के राज तो सारे यहाँ छुपे हुए हैं।
2: नहीं, वो आपकी बात बिल्कुल सही है ये सारे के सारे, लेकिन जो असल में वो आप इसलिए शामिल होते हैं कि आप अपने जो आपके माशरा है जिस जिन लोगों से आप वोट लेते हैं, जिन लोगों के साथ आपका जीना उठना है, आप उनके उनसे उनके तकलीफात को भी महसूस करें, और जिस माशरे में हम रह रहे हैं, जिस डैनिश माशरे को हमने अपना मुल्क बनाया हुआ है, इसके भी जो फायदे हैं उनका हमें पता लगे। अभी अदनान भी वही बात करता है जो मैं करता हूँ कि आपको यहाँ के लॉज का पता होना चाहिए। मैंने पहले भी आज कहा है कि कॉन्स्टिट्यूशन जो है वो एक रिटन बुक है, उसको कोई तब्दीली उसमें नहीं आ सकती जब तक के पूरी पार्लियामेंट जो है वो मुतफिक ना हो और पार्लियामेंट इसके ऊपर वो वोट ले। लेकिन अगर ये जो लॉ फोर्सेज आ रही है मुस्लिम पार्टियों की, ये लोगों ने जो जिन पार्टियों को वोट दिए हैं वही काम कर रही हैं। अब रेडिकल वैंसा को यहाँ पे हमने, मैंने भी उसको जितवाने में उसका हाथ आगे था, लेकिन हुआ गया कि वो जाके फिर उसी घोंसले में बैठ गई है और सब वहीं पे बैठ गए, उनके अंडे सबके मिक्स हो गए हैं। वो जो हुकूमत पीडीएम की बन गई है वो पिछली पीडीएम की हुकूमत पे एक दूसरे को सपोर्ट पार्टी थी, इसमें भी वही सपोर्ट पार्टी है। ये कभी भी इस तरीके से हमारे नौजवान जो है वो सियासत को नहीं समझ सकेंगे। हाँ, हम समझ सकेंगे अपनी सियासत को, अपनी लेग पुलिंग को, एक दूसरे की टांगे खींचना, और इस पे अदनान क्योंकि ये बिल्कुल यंग आदमी है ये इसके ऊपर खूब रोशनी डाल सकता है कि ये खुद इस चीज का विक्टिम रहा है कि लोगों ने इसको खुद निशाना बनाया। तो लोगों को ये नहीं चाहिए, लोगों को इनसे सवाल जवाब करने चाहिए कि भाई हमें ये बताओ क्या हाल है तुम्हारा, इधर कानून

0: en varm sommer. Det var en af de varmeste somre. Nogen kunne huske, stod solen stod højt på himlen hver eneste dag, og temperaturen steg til over 30 grader. Fuglene sang fra de grønne træer, og duften af nyslået græs bredte sig i luften. Børnene nød deres sommerferie, de cyklede til stranden, byggede sandslotte og hoppede i det kølige hav for at blive afkølet. Nogle spillede fodbold i parken, mens andre spiste is i skyggen under store træer. Om aftenen samlede familierne i haverne. Grillen blev tændt, og duften af grillede pølser og majs fyldte luften. Folk sad længe udenfor, fortalte historier, og så solen går langsomt ned, mens himlen blev farvet orange, pink og lilla. Selvom varmen nogle dage var næsten for meget, fandt alle små måder at nyde sommeren på. De drak masser af vand, søgte skygge midt for dagen og tog en dukkert, når solen blev for stærk. Da sommeren nærmede sig til sin afslutning, begyndte dagen langsomt at blive kortere. Men minderne om de lange lys aftener, de kolde is og de glade stunder med familie og venner vil vare længe. Det blev en sommer, som mange vil huske. Ikke kun for grund af varmen, men fordi den bragte mennesker tættere sammen og gav dem tid til at nyde de enkle glæder i livet. Tusind tak fordi du lyttede med. Vi ses næste gang.
1: سامعین کرام، FM 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔
2: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو کہ ادھر آپ کی آواز کے اسٹوڈیو سے لے کر براہ راست آپ کی خدمت میں حاضر ہیں۔ سامعین، ہم نے آپ کو بتایا تھا، اپنے انٹرو میں بھی بتایا تھا، اس سے پہلے بھی بتایا تھا کہ آج جو ہمارے مہمان ہوں گے بیرسٹر امجد ملک صاحب، جو کسی تعارف کے محتاج نہیں، منسٹرز وائس چیئرپرسن بھی ہیں پنجاب او پی سی کے، اور اس کے علاوہ ملک صاحب نے اپنی زندگی میں بہت کچھ کیا، بہت کچھ کر رہے ہیں، بڑی سٹرگل کر رہے ہیں۔ میں تھوڑا سا بتاتا چلوں کہ آپ کو بیرسٹر امجد ملک صاحب کے متعلق۔ بیرسٹر صاحب جو ہیں وہ برطانوی وکلاء تنظیم ایسوسیشن کے پاکستانی لاز کے چیئرمین بھی ہیں، برطانیہ میں انسانی حقوق کا سن 2000 کا بہترین وکیل کا اوارڈ بھی رکھتے ہیں۔ وہ ہیومن رائٹس کمیشن پاکستان اور سپریم کورٹ بار ایسوسیشن کے پاکستان کے تعینات ممبر بھی ہیں۔ امجد ملک صاحب برطانیہ میں پاکستان کی آواز بھی ہیں، وہ دو کتابوں کے مصنف بھی ہیں، پاکستان اور برطانیہ میں انسانی حقوق شخصی آزادی کے اوپر ان کے آرٹیکل مقامی اور پاکستانی اخبارات میں چھپتے رہتے ہیں۔ وہ پاکستان میں اوورسیز منسٹری کے ذیلی ادارے میں 2 سال 2016-2018 تک اوورسیز پاکستانی فاؤنڈیشن کے چیئرمین بورڈ آف گورنر بھی رہے ہیں۔ انہوں نے اپنے دور میں دور راست اصلاحات کی بنیاد بھی رکھی۔ وہ برطانیہ میں 20 سال سے اپنی وکلاء فرم امجد سالسٹر چلا رہے ہیں، جس نے بہت سارے مشہور مقدمات میں سائلین کی مدد کی تاکہ انصاف کی راہ ہموار ہو سکے اور داد رسی ممکن بھی ہو سکے۔ 22 جون 2021 کو مسلم لیگ نون بیرسٹر امجد ملک کو چیف کوآرڈینیٹر انٹرنیشنل افیئر اور پاکستانی تعینات کیا تھا، اور 2023 سے وہ سینئر نائب صدر انٹرنیشنل افیئر خدمات بھی سر انجام دے رہے ہیں۔ وہ منشور کمیٹی کے ممبر بھی ہیں۔ بیرسٹر امجد ملک صاحب 2024 سے وائس چیئرمین اوورسیز پنجاب کے فرائض بھی سر انجام دے رہے ہیں۔ تو ملک صاحب نے بہت ساری باتیں جو ہیں وہ ہم سے کرتے رہتے ہیں۔ جب بھی ہم ان کو فون کرتے ہیں وہ اپنی گونا گو مصروفیات سے ٹائم بھی نکالتے ہیں اور لوگوں کی بات بھی سنتے ہیں اور ہماری بات بھی سنتے ہیں، اور ہم کھل کر ان سے بات چیت بھی کرتے ہیں۔ کوئی لکی لپٹی بات یہ بھی نہیں کرتے اور ہم بھی نہیں کرتے۔ تو سمجھ، اپنے سوالات کی طرف ہم بڑھتے ہیں، بہت سارے آج سے ان سے سوالات کر رہے ہیں۔ ملک صاحب، سب سے پہلے تو آپ کو اپنے ادارہ پر خوش آمدید کہتے ہیں۔
3: جی جی، بہت بہت شکریہ راج صاحب، آپ کی ذرا نوازی ہے اور بڑا آپ کے خلوص کی میں دل سے قدر کرتا ہوں۔ آپ یورپ میں پاکستانیوں کی آواز ہیں، اور جب بھی آپ سے موقع ملتا ہے کوشش ہم کرتے ہیں کہ نوٹس ایکسچینج کریں، جو کام کر رہے ہیں اس کے بارے میں ہم ایک دوسرے کو آگاہ کریں تاکہ وائڈر پبلک کو آگے ہی ہو کہ ہم ان کی فلاح کے لیے کیا کر رہے ہیں، کیا ہو سکتا ہے، کیا ہونے والا ہے، اور کیا جو ہے ہماری ریچ میں ہونا چاہیے کہ ہم اس کے لیے تگ و دو کریں۔ آپ کا بہت بہت شکریہ راج صاحب۔
2: مل صاحب، آپ نے ہمیشہ ذرا نوازی کی ہے تو میں تھوڑی سی آج بات کرنا چاہ رہا ہوں۔ آج کل آپ سوشل میڈیا پر ٹک ٹاک آف ٹاؤن ہیں، آپ کا سوشل میڈیا کے قانون بارے کیا خیال ہے؟ ایران اور امریکہ، جنگ، بات چیت یا اصلاحات؟
3: देखिए, सोशल मीडिया एक ऐसा टूल है जो अगर मुनासिब अच्छे तरीके से इस्तेमाल किया जाए तो ये आपके जो बयानियां है उसको बहुत दूर तक ले जा सकता है। पिछले सालों में अब इसके ऊपर गालम गलोच में कमी वाकया हुई है। उसकी वजह यह है कि इफेक्टिव जो रेगुलेटर्स हैं उन्होंने उसके ऊपर काम करना शुरू किया है, नहीं तो पहले तो पगड़ी उछालना और ये वो सारा बड़ा रूटीन बन गया था। और मेरा ख्याल हुकूमत ने भी, पाकिस्तान की हुकूमत ने भी कोशिश की है कि इसको आज़ादी रहे भी, लेकिन पीटीए के जरिए कदगन भी लगे जहां, और फिर साइबर क्राइम यूनिट ने भी उसमें अपना किरदार अदा किया। लेकिन मेरे ख्याल में आज़ादी रहनी चाहिए लेकिन साथ साथ जिम्मेदारी भी होनी चाहिए कि आप जो राय इस्तेमाल कर रहे हैं उससे किसी की दिल आज़ारी तो नहीं हो रही। ईरान और अमेरिका वाला जो मामले के ऊपर आपने बात की है वो सोशल मीडिया से हटके है। मेरे ख्याल में इस खत्ते में ईरान बड़ा मुल्क है और जिस तरह अमेरिका बार बार रिटेलिएट उसके साथ कर रहा है वो खत्ते के मफाद में नहीं है, आलमी अमन के मफाद में नहीं है। पाकिस्तान ने एक बहुत बड़ा रोल प्ले किया है कि उनको टेबल टॉक पे लेके आया है, किसी मुआदे के नज़दीक तर लेके आया है और कोई अग्रीड टर्म्स कर भी ली हैं। लेकिन अगर एक दूसरे के ऊपर हमलाबाजी रुकेगी नहीं तो ये देरपा अमन के लिए नुकसानदेह साबित होगा। अमरीका बड़ा मुल्क है, उसके इस खत्ते में इंटरेस्ट हैं। ईरान लोकल इस रीजन का बहुत बड़ा मुल्क है, तेल की पैदावार करने में और फिर उसकी तरसील में, और स्ट्रेट ऑफ हॉर्मज है उसके पास। तो मेरे ख्याल में ऐसे मुल्क के साथ पुरमन तरीके से बातचीत के जरिए अगर हल निकाल लिया जाए तो बेहतर है। जितनी ज्यादा आंखें दिखाएंगे उतना ज्यादा दीवार पे लगाने की कोशिश करेंगे तो ईरान रिटेलिएट करेगा, जिसका नुकसान ये होगा कि ईरान अपने बरादराना मुल्कों के पास जहां अमेरिकन अड्डे हैं उनको वहां पे उनके इंटरेस्ट को नुकसान पहुंचाएगा, जो इन रिटर्न किसी बड़ी जंग का जो है वो मौजब बन सकता है। और मेरे ख्याल में तमाम ही लोगों को, बड़े कंट्रीज को इसमें रोल प्ले करना चाहिए, यूएन को भी रोल प्ले करना चाहिए, लेकिन अमेरिका को बड़ापन दिखाना चाहिए। और अगर अमन हासिल होता है तो उसको कमजोरी नहीं बनाना चाहिए और अमन के लिए कोशिश करनी चाहिए।
2: अमन के लिए कोशिश करनी चाहिए, बड़ी अच्छी बात की। मल साहब, इसी तरह पानी जो है वो जरूरत है या हथियार, भारत को क्या कहेंगे? इंडस वाटर टेरिटरी जो पानी पर एक और जंग या मुआहदा अमल हो सकता है?
3: राज साहब, ये बड़ा अहम सवाल है। हम बहुत ज्यादा एक दूसरे पोलराइजेशन में इतना आगे चले जाते हैं कि कई दफा मुल्क की सलामती और नेशनल इंटरेस्ट भूल जाते हैं। हमें याद रखना चाहिए कि हमने 9 मई को पिछले साल भारत को उनके हमले के जवाब में शिकस्त से दोचार किया, उनके त्यारे गिराए, उनका डिफेंस सिस्टम तबाह किया, उनके ड्रोन हमारे लोगों ने बाहर शॉटगन लेके आ गए निकल आए जब वो हमले कर रहे थे हमारे ऊपर। तो कौम ने अपनी सपा और अपनी लीडरशिप के साथ मिलके भारत को सबक सिखाया। लेकिन आप याद रखें, भारत एक हमसे 4-5 गुना बड़ा मुल्क है, अददी अस्करी और टेक्नोलॉजी के लिहाज से, इकोनॉमी के लिहाज से बड़ा मुल्क है, तो वो आराम से नहीं बैठेगा। इसलिए हमें नजर रखनी चाहिए कि अब उसने एक पहले ही ऐलान किया कि मैं सिंध तास मुआहदे से मुकर जाऊंगा, मैं पानी रोकूंगा पाकिस्तान का, और मैं उन दरियाओं के ऊपर डैम बनाऊंगा जो दरिया जिनका बहाव पाकिस्तान की तरफ है। तो ये अल्टीमेटली, और अभी जो कश्मीर में उनका रोल है, अभी जो तालिबान प्रो तालिबान जो रजीम है वहां से पीछे से जो TTP को सपोर्ट है, ये वो चीजें हैं जो इंडिकेट करती हैं कि भारत चुप करके नहीं बैठेगा और पाकिस्तान को उसके मफादात को नुकसान पहुंचाने के लिए अपना काम करता रहेगा। ऐसे में हमें उसके पानी के इस इस्तेमाल को हथियार नहीं बनने देना चाहिए और अपनी आवाज उठाते रहना चाहिए, अपनी सफों में इतिहाद रखना चाहिए। अभी वो हमारे कश्मीर इलेक्शन को भी बना के बहाना कश्मीर हमारी और कश्मीरी कौम के दरमियान में वो दरार डालने की कोशिश कर रहा है। हमें विजिलेंट रहना चाहिए और आगाह रहना चाहिए अपनी जिम्मेदारियों से और कोशिश करनी चाहिए कि पाकिस्तान के वसीतर मफाद जो है उसको नुकसान ना पहुंचे। पानी बिल्कुल भारत एज अ वेपन यूज कर रहा है, और अगर सिंध तास मुआहदा जो ब्रोकर्ड बाय वर्ल्ड बैंक है अगर उससे भारत निकल गया और हमने निकलने दिया तो अल्टीमेटली पानी के ऊपर जंग का मुअज्जब बनेगा। और हमें कोशिश करनी चाहिए कि आलमी राया माह वार करें, अपने अपने मुल्क में अपने अपने एमपीज और जो हमारे नुमाइंदे हैं उनको ये बावर करवाएं कि पाकिस्तान के साथ ज्यादती हो रही है, और वर्ल्ड बैंक और बाकी लोगों को हम आदा करें कि वो भारत को सिंताज मुआदे के ऊपर अमल पैरा होने के लिए पूरा जोर लगाएं कि वो इस मुआदे से निकल ना सकें। क्योंकि अगर इस तरह मुआदे से लोग निकलने लग गए तो कोई भी किसी भी जगह पे मुआदा जो है उसकी अहमियत नहीं रहेगी। और इसमें सिक्योरिटी काउंसिल का भी बड़ा रोल है। जो आर्बिट्रेशन कोर्ट्स हैं उन्होंने एक दो फैसले दिए हैं जो पाकिस्तान के हक में शुनीद सुनाते हैं, तो कोशिश करनी चाहिए कि पाकिस्तान जंग के बगैर इस मामले को हल करे, और उसमें आलमी रायामा का और आलमी अकवाम आलम का बहुत रोल होगा।
2: मलिक साहब, पाकिस्तान ने तो हमेशा कोशिश की है अच्छी बात करने की, दोस्ती की बात की है, लेकिन मैं इस तरफ आता हूँ कि आप चूंकि मुस्लिम लीग को ऐड कर रहे हैं तो मुस्लिम लीग नून आयरलैंड की जो लीडरशिप में अचानक तब्दीली की वजह क्या बनी? क्या जल्दी में ऐसा फैसला लेना चाहिए था? आप डार साहब के इस फैसले से मुतफिक और नई क्यादत से मुतमिन हैं? मुस्लिम लीग डेनमार्क की मैं बात करूंगा, मुस्लिम लीग डेनमार्क, नॉर्वे और स्वीडन को किस तरह देखते हैं?
3: मुस्लिम लीग नून डेनमार्क और नॉर्वे और स्वीडन चैप्टर चल रहे हैं। एक दो जगह है जो इश्यूज कोशिश कर रहे हैं रिजॉल्व हूँ, लेकिन कोशिश करेंगे कि अपना अपना चैप्टर जो जो दो दो साल पूरा करता जाएगा तभी नई तंजीम लगाए। शाहिद साहब की क्यादत में नॉर्वे अच्छा काम कर रहा है, स्वीडन में सईद शेख साहब और डेनमार्क में आफ्ताब रूमी साहब सदर हैं, तो कोशिश करेंगे जब अपना वो वक्त पूरा करें तो लोकल जो मकामी हमारी सपोर्ट बेस है उनके साथ मशवरे के साथ नई टीम जो है प्रपोज की जाए। आयरलैंड वाला एक टेक्निकल इशू है, वहाँ पे हमारे जो सदर थे वो सोशल मीडिया के ऊपर काफ़ी एक्टिव पंजाबी का प्रोग्राम करते हैं, और आजकल आपको पता है कश्मीर में इलेक्शन चल रहे हैं तो उनकी थोड़ा प्रोग्राम्स की वजह से काफ़ी शिकायत उनको आई इसहाक डार साहब को, और उन्होंने उनकी मुद्दत क्योंकि 4.5 साल हो गई थी तो एक नई फ्रेश टीम दी है आयरलैंड में, और साजिद रसूल साहब को सदारत मिली है, उनके साथ नासर खान साहब, ताहिर रशीद साहब और चौरी सुहेल साहब मेलो उनको लगाया गया, पुराने ही लोग हैं जो आगे लेके आए गए हैं। कोशिश करेंगे कि वो मिलके आयरलैंड में पाकिस्तान मुस्लिम लीग नून के चैप्टर को आगे लेके बढ़े और उनके प्रोग्राम को जो मेन स्ट्रीम आयरलैंड में लीडरशिप है उससे अलग किया गया ताकि वो अपना प्रोग्राम आज़ादी से कर सकें। लेकिन साथ ही साथ ये भी है कि जब आप अपनी आज़ादी राय का इस्तेमाल करें तो किसी भी कम्युनिटी, रंग, नस्ल, जात को निशाना मत बनाएं, उसका नुकसान फिर ये निकलता है कि वो शिकायत पीछे आती हैं कि आया ये मुस्लिम लीग नून की पॉलिसी है कि किसी एक कम्युनिटी को निशाना बनाना, तो मेरे ख्याल ये वजह बना है। लेकिन जो भी क्यादत फैसला करे उसको मंजूर करना चाहिए, और उन्होंने 2 साल की मुद्दत थी, 4.5 साल पूरे किए हैं तो आगे भी मौका मिलता है अगर आप साथ चलें, क्यादत के फैसले को माने और आगे चलें तो आगे भी चांस बनता है, और पैवस्ता राज शजर से उम्मीदें बाहर रख।
2: मलिक साहब, अच्छा किया आपने जवाब दे दिया, इस पर लोग हमसे पूछते भी थे तो मैंने आपसे सवाल कर लिया, बराह रास्त सवाल किया। तो मलिक साहब, डेनमार्क में मलिक सिकंदर सिद्दीक को सितारा इम्तियाज मिला तो उसकी मुबारकबाद का इंतजार है?
3: नहीं नहीं, सिकंदर मलिक साहब हमारे भाई हैं, हमारे बहुत ही कोना मश्क हमारे लीडर थे सिद्दीक साहब, ये उनके बेटे हैं। लोकल पॉलिटिक्स चलती रहती है लेकिन सिकंदर साहब और उनके वाले साहब की मुस्लिम लीग में उनके लिए बहुत खिदमात हैं। सितारा इम्तियाज मिलना पूरी कम्युनिटी के लिए फख्र है, आपके आपसी इख्तलाफात हो सकते हैं लेकिन सितारा इम्तियाज आपकी कम्युनिटी में से एक एक्स मेंबर ऑफ पार्लियामेंट को मिलना ये पूरी कम्युनिटी के लिए बायस फख्र है। मैं ओपन हार्टेडली मुबारकबाद देता हूँ और तमाम लोगों से उम्मीद भी करता हूँ कि वो उनको मुबारकबाद भी दें और उनके साथ इस खुशी को शेयर करें। ये एक रेयर ऑनर है जिसमें आपके सफारत खाने का, आपकी कम्युनिटी का किरदार होता है, और यूं ही नहीं मिल जाती डेकोरेशन। हमारे यहाँ बरतानिया में भी जो किंग है वो साल में सैकड़ों लोगों को एमबीए अवार्ड करता है, नेशनल डेकोरेशन दी जाती है, اور یہ آپ کی خدمات کا ایک اکنالجمنٹ ہوتی ہے جو آپ اوور دی ایئرز کمیونٹی کو فراہم کرتے ہیں. میری طرف سے آپ کو بھی, سکندر صاحب کو بھی, آپ کی پاکستانی کمیونٹی کو بھی بہت بہت مبارکباد ہو, اور امید ہے کہ آپ کی کمیونٹی میں سے جو اچھے کام کرنے والے لوگ ہوں گے ان کو بھی کنسیڈر کیا جائے گا اور سفارت خانہ آپ جیسے لوگوں کو اکنالج کرے گا, کیونکہ ڈینمارک, ناروے اینڈ سویڈن ویری امپورٹنٹ کنٹریز فار پاکستان. تو ایسے لوگوں کو آگے لایا جائے گا جن کے لٹریچر کے لیے, میڈیا کے لیے, پالیٹکس کے لیے اور بزنس کمیونٹی کے لیے خدمات ہیں.
2: ملک صاحب, یورپ میں جو ہے اور کون سے فیصلے جو ہے متوقع ہیں؟
3: یورپ میں ہم ایکٹیولی دیکھ رہے ہیں جی, ترکی ہے جو ڈیو ہے, گریس ہے, جرمنی ہے, فرانس ہے, تو یہ ایکٹیولی اس کو دیکھ رہے ہیں. یہ عہدے اپنی مدت پوری کر چکے ہیں, تو ڈار صاحب جو ہے اس کے اوپر میٹنگ کال کریں گے, تو انشاءاللہ تعالی جو فیصلہ ہوگا اس کے مطابق لے کر چلیں گے. لیکن یہ چار ملک سر دست جو ہیں وہ لسٹ میں ہیں جو یورپ میں ریکانسٹیٹیوٹ کرنے کے لیے ڈار صاحب کے فیصلے کے انتظار میں.
2: ملک صاحب, او پی سی پنجاب, او پی ایف پاکستان کیا کہیں گے, گلاس ہاف فل یا ہاف؟
3: میں گلاس فل ہی سمجھوں گا. عمران خان صاحب کے دور میں او پی ایف کا چیئرمین ہی نہیں لگا, 4.5 سال اس کا بورڈ ہی نہیں کانسٹیٹیوٹ ہوا, اور بغیر ہم وزیر کے کام چلاتے رہے. زلفی بخاری صاحب آدھے پچدے وکیل تھے, وزیر تھے, وہ زیادہ کام تو عمران خان صاحب کے ساتھ تھا ان کا. تو میرا خیال ہے کہ گلاس ہاف فل کے آپ کے پاس سالک صاحب فیڈرل منسٹر ہیں, آن چودھری صاحب جونیئر منسٹر ہیں, قمر رضا شاہ صاحب برطانیہ سے چیئرمین ہیں, پھر افضال بٹی صاحب ایم ڈی او پی ایف ہیں, پھر آپ کے پاس پورا بورڈ ہے جس میں خالد شاہین بٹ صاحب ایم ڈی بیت المال بھی ہیں, اور آصف چودھری صاحب جاپان سے ہیں, اور میڈم بٹ ہیں جو دبئی سے ہیں, امریکہ سے جو ہے وہ ایک ممبر بورڈ ہیں. تو یہ کافی آپ کے لیے, کامران خان صاحب ہیں بٹی صاحب کے بردر ان لا, تو یہ آپ کے لیے ایک نئے 8-10 چہرے اوورسیز کی خدمات کے لیے فیڈرل گورنمنٹ میں کام کر رہے ہیں. کنونشن مقرر منعقد کروا کے انہوں نے یہ ثابت کر دیا کہ جی ان کو کام کرنا چاہتے ہیں, اور 16-17 رکن کاتی پرائم منسٹر کا اعلان جس کے مطابق اوورسیز کو مراعات ملی. تو یہ میرا خیال ہے کہ یہ گلاس آف فل کی نشانی ہے. او پی سی پنجاب میں آپ کو میری صورت میں ایک اوورسیز پاکستانی دیا ہے جو آپ کا نمائندہ ہے, آپ کے لیے دروازے ہمارے کھلے ہیں, اور ہم جدید بنیادوں پہ پورٹل کو, اوورسیز سینٹر کو, فیسیلیٹیشن ڈیسک کو 41 ضلعوں میں, اوورسیز عدالتوں کے ذریعے ہم نئی اصلاحات لے کے آ رہے ہیں. امید کر رہے ہیں کہ انشاءاللہ تعالی یہ پہیہ مزید گھومے گا, آپ کو اوورسیز کے ڈیسک ایئرپورٹ پہ ملیں گے, اور انشاءاللہ تعالی یہ عدالتیں آہستہ آہستہ آپ کی گواہیاں ڈینمارک سے بیٹھ کے آپ امبیسی سے عدالتوں سے رجوع کر سکیں گے, اور یہ جو لینڈ رجسٹریشن ہے وہ کمپیوٹرائز ہو رہی ہے, اس سے آپ یہاں بیٹھے ڈینمارک سے اپنی پراپرٹی ٹرانسفر کر سکیں گے, بیچ سکیں گے, خرید سکیں گے. جو پہلے پاور آف اٹرنی کے ذریعے ہوتا تھا جس میں کافی فراڈ ہوتا تھا, تو اب ہم کوشش کر رہے ہیں کہ اس کو کیپ کریں, اور پنجاب کے لینڈ رجسٹریشن ڈپارٹمنٹ کے ذریعے اس کا جو ہے حل نکال.
2: ملک صاحب, حکومت میں شفل کی خبریں چل رہی ہیں, کہاں تبدیلی آپ دیکھ رہے ہیں اور کہاں امید رکھنی چاہیے؟ اس کے علاوہ آپ نے لینڈ رجسٹری کی بات کی, تو اس پر بہت ساری باتیں رشوت کی بھی چلتی رہتی ہیں.
3: لینڈ رجسٹری میں آپ کو جب کمپیوٹرائز لینڈ رجسٹریشن ہو جائے گی تو وہ تو آپ رسید جمع کروائیں گے بینک میں, اور اپنی رجسٹری جو رجسٹرار آپ کا کونسلیٹ ہے یہ رجسٹرار بن جائے گا, تو آپ کو رشوت والا تو معاملہ ہی نکل جائے گا نا جی, آپ پیسے دیں گے بینک میں اور اپنی رجسٹری کروائیں گے. جہاں تک شفل کی بات ہے, یہ کوالیشن گورنمنٹ ہے, مختلف جماعتوں کا ممبا بن کے کوالیشن گورنمنٹ ہے, اور اس میں تھوڑا اوپر نیچے ہوتا رہتا ہے سسٹم, جس میں مختلف پارٹیوں کے وزیر بھی ہیں اور مختلف سٹیک ہولڈرز بھی ہیں. اب تک تو جنگ جیتنے کے بعد پیر اچھا کام کر رہا ہے, آپ سالس بنے ہیں امریکہ اور ایران کے درمیان میں, یہ بہت بڑا آنر ہے. آپ کو یو ایس اے کا پریزیڈنٹ نام سے جانتا ہے, آپ کے ملک کی یہ بہت بڑی عزت ہے کہ وہ جنرل آصف منیر اور شہباز شریف، وزیر اعظم شہباز شریف اور ڈپٹی وزیر اعظم اسحاق ڈار صاحب کو جانتے ہیں، ملتے ہیں، بین الاقوامی دنیا میں وزیر اور جو وزیر اعظم ہیں وہ آپ کے جو ہیڈ آف اسٹیٹ ہیں ان سے رابطے میں ہیں، تو یہ آپ کے لیے خوش بختی اور خوش قسمتی ہے. اب اس کو آپ ٹرانسلیٹ کریں اکنامک ریوائول میں تو یہ پاکستان مزید آگے ترقی کر سکتا ہے، اور ایسے میں اوورسیز پاکستانی جو 41 بلین ڈالر سالانہ بھیج رہے ہیں وہ آپ کو کمک فراہم کر رہے ہیں، تو میرے خیال میں شہباز شریف صاحب سے اچھا وزیر اعظم انڈر دی سرکمسٹانسز نہیں مل سکتا، اور ان سے کام چلانا چاہیے. وہ ایک بہترین منتظم ہے، جو بھی تبدیلی آئے نئے الیکشن کے بعد ہی آنی چاہیے، لیکن یہ ہے کہ شہباز شریف صاحب کا اس وقت جو انٹرنیشنل دنیا میں اورا بنا ہے اس کو ملکی مفاد میں استعمال کرنا چاہیے. چھوٹے موٹے وزیر چینج ہوتے رہتے ہیں، وہ تو کوئی ایشو
2: صاحب الیکشن جو ہے اپنی مدت پوری کرتے ہیں، پھر الیکشن ہوتے ہیں، ٹائم پر ہو جاتے ہیں، تو آپ کیا تیاریاں دیکھ رہے ہیں اگلے الیکشن کی؟
3: دیکھیے اگلے الیکشن میں سب سے بڑا مسئلہ جو میرے خیال میں ہے پولیٹیکل پولرائزیشن کو خاتمہ کر کے اپوزیشن کے ساتھ پراپر کوئی ایس او پی تیار کرنا ہے، جس کے تحت جو الیکشن کی کریڈیبلٹی ہے اس کے اوپر، اس کی ساکھ کے اوپر انگلی نہ اٹھے. تو اس میں گورنمنٹ اینڈ اپوزیشن کا بڑا رول ہوگا کہ وہ 6 مہینے سال پہلے اس کے اوپر کام شروع کر دیں الیکشن کمیشن کے ساتھ مل کے، اور وہ جو اصلاحات چاہیے، وہ جو کیویٹ، جو گارنٹیز چاہیے، ان کو انشور کرے تاکہ یہ بکھیڑا جو ہے یہ ونس فار آل ختم ہو جانا چاہیے کہ گڑبڑ کہاں ہوئی ہے، کہاں ہوتی ہے، کیوں ہوتی ہے. جو تقدس ہے بیلٹ کا وہ برقرار رہنا چاہیے، اور جو عوام جس کو ووٹ دیتے ہیں اس کی سینکٹیٹی جو ہے وہ محفوظ رہنی چاہیے، اور اس کے لیے گورنمنٹ اینڈ اپوزیشن دونوں کا ہی کردار ہے، اور اسٹیبلشمنٹ کو ایز اے فیسیلیٹیٹر کردار ادا کرنا چاہیے، اور پولیٹیکل فارمولے کے تحت اگلے الیکشن سے پہلے یہ چیزیں ہو جانی چاہیے، تاکہ یہ فارم 45، فارم 47، یا جب عمران خان صاحب وزیر اعظم بنے تھے تب بھی اس طرح کی جو ہے وہ جو شکایات نکلی تھی جو عدالتوں نے سنی ہی نہیں دو دو ڈھائی ڈھائی سال، تو یہ پہلے حل ہو جانا چاہیے کہ ٹرائیبینلز با اختیار ہوں، آپ کی جو عرضیاں جلدی سنی جائیں، آپ کے جو بیلٹ ہے وہ ٹھیک ہوں، آپ نے کیسے ووٹ ڈالنا ہے، یہ پھر تجربے جو ہیں لاسٹ منٹ نہیں ہونے چاہیے. آپ کا آر ٹی ایس فیل ہو جاتا ہے، کیوں ہو جاتا ہے، 61 ارب لگا کے بھی آر ٹی ایس فیل ہو جاتا ہے تو پھر اتنے پیسے لگانے کا کیا فائدہ. آپ یہ چیزیں پہلے طے کریں تاکہ الیکشن سے پہلے یہ چیزیں اور جو پرابلمز ہیں وہ دور ہوں، ایک اچھا فیئر الیکشن ہو، اور عوام جس کو منتخب کریں ان کو حکومت کرنے کا موقع ملے.
2: ملک صاحب، اوورسیز سیل، اوورسیز عدالتیں، مزید کیا متوقع ہے؟
3: دیکھیں میرے خیال میں ہم یہ اوورسیز میں ابھی بھی کشمیر کے الیکشن کی وجہ سے کافی جو ہے وہ حالات یو کے یورپ میں کشیدہ ہیں، اور جو اپوزیشن ہے انہوں نے کبھی بھی سوشل میڈیا کے نیگیٹو استعمال کو روکا نہیں ہے. ملک کے خلاف جہاں بھی ان کو موقع ملا ہے، چاہے آئی ایم ایف ہے، چاہے جی ایس پی پلس ہے، چاہے پیسوں کا بھیجنا ہے بینکوں کے ذریعے، اس میں اپوزیشن نے پوری کوشش کیا کہ پاکستان کو ایز اے ریاست نقصان پہنچے. ان کے جو یوٹیوبرز ہیں جو ملک سے بھاگ کے آئے ہیں وہ صبح شام مونیٹائز جو ہے اپنے چینلز کو استعمال کرتے ہیں ملک کے خلاف، جو ہے سارا دن وہ جو ہے پروپیگنڈا کرتے ہیں کہ کسی طریقے سے ملک کو کمزور کیا جائے. تو ایسے میں میرے خیال میں وہ جو ایوالانچ ہے جو منشور میں ہم نے 16 نکات دیے تھے اس میں سے کچھ چیزیں ابھی تک آگے نہیں آ رہی. فار ایگزامپل ہم اسمبلیوں میں 10 سیٹوں کی بات کر رہے تھے منشور میں، یہاں دوہری شہریت ختم ہونے کی بات ہو رہی ہے. اس کی مین وجہ یہ ہے کہ اپوزیشن نے جو ریاست کو نقصان پہنچانے والا کام ہے اس کو نہیں روکا. عمران خان کو سپورٹ کرنا اور بات ہے، ملک کو نقصان پہنچانا اور بات ہے. بھارت کے ساتھ جنگ میں بھی جو لوگ ہیں ان کی فوج کو سیالکوٹ میں لے کے آ گئے تھے، کراچی کے اوپر قبضہ ہو گیا تھا. تو یہ جو رول ہے یا ایسے جو لوگ جو فوج سے بھاگے ہوئے ہیں یا فوج میں ان کا کوئی رول نہیں ہے، وہ بھی میوٹنی ڈالنے کے لیے اپنا حصہ ڈالتے ہیں، تو ایسے لوگوں کی وجہ سے یہ ہماری جو پیش رفت ہے کہ پارلیمان میں اوورسیز کی سیٹیں ہوں اس کے اوپر مزاحمت ہوئی ہے اور وہ رکی ہے بات. ادروائز اب تک लेजिस्लेशन हो जानी चाहिए थी, ये काम अभी रहता है। दूसरा ये अदालतों वाला भी, ओवरसीज वाला भी जो है, जो आपके जो अदालतें जो हैं वो आपके शहर से सफारत खानों के जरिए आपकी गुवाही डालेंगे, वो काम भी अभी पाया तकमील तक नहीं पहुंचा। अदालतें लग गई हैं, जज लग गए हैं, कोटल के जरिए आपको अदालत में पेश करवाना है, उसके ऊपर पेशरफ्त अभी रुकी हुई है। कन्वेंशन, दूसरा कन्वेंशन अभी होना था, वो रुका हुआ है, वो मेरे ख्याल में विद इन 6 मंथ्स या इंशाल्लाह ताला अगले साल समर तक हो जाएगा, जिसमें पेशरफ्त का जायजा लिया जाएगा कि कितने इकदाम का ऐलान किया था वजीर आजम साहब ने और कितने इकदाम के ऊपर अमल हुआ है। और तीसरा ये जो पूरी दुनिया में एंटी जो ह्यूमन स्मगलिंग के खिलाफ एक आवाज बनी है, ग्रीस में कश्तियां उलटने के बाद पाकिस्तान में स्मगलर्स के ऊपर हाथ डाला है, उसकी जगह लेने के लिए स्किल्स इंस्टीट्यूट्स का क्याम अमल में लाया गया है और उसके जरिए वो इसी को रिवैम्प किया जा रहा है ताकि पाकिस्तान लीगल चैनल से बैन अल-अक़वामी दुनिया में लोगों को भेजे। तो वो एक अच्छी चीज है जो अगर आगे बढ़ के आपकी नर्सेज, डॉक्टर्स, आपके हुनरमंद अफराद को मुल्क से बाहर भेज सकती है, जो कि मेरे ख्याल में अगर आगे चल के ये बेहतर किरदार अदा कर सकती है और मुल्क में सरमाया लाना उसके लिए ग्वादर हो, GSP+ हो,